0: बजकर 45 मिनट पर खबरें नशे की जाएंगी और 9:55 पर मशवरे सेहत के सिलसिले के तहत कुछ बातें होंगी आपकी सेहत के हवाले से। रात 10 बजे आप एक ड्रामा सुनेंगे, फूल और पत्थर। तहरी जनाब इजहार असर की 10:30 बजे फरमाइशी फिल्मी नगमों का प्रोग्राम पेश किया जाएगा तामिल इरशाद। यह प्रोग्राम जारी रहेगा 11:30 तक। दौरान प्रोग्राम 11 बजे आप सुनेंगे खबरें बड़े सगीर से उर्दू न्यूज बुलेटिन और 11:30 पर प्रोग्राम पेश होगा सुर्खियों में। बज़्मी मौसीकी क्लासिकी मौसीकी के इस प्रोग्राम में आज आप सुनेंगे उस्ताद राशिद खान का गाया राग शाहाना में ख्याल और इस प्रोग्राम का वक्त रहेगा शब के 11:45। शब के 12 बजे आलमी खबरें नशे की जाएंगी और 12:10 पर आप सुनेंगे क्लासिकी मौसीकी में शमसुद्दीन फरीद देसाई का रुद्रवीणा पर बजाया राग मालकौस। साढ़े 12 बजे आखिर शब प्रोग्राम में हम आपके लिए पेश करते हैं चंद सदाबहार पुरानी फिल्मी नगमे 12:50 पर खबरें नशे की जाएंगी और शब के 1 बजे उर्दू सर्विस की तीसरी मजलिस की नशरियात इख्तिताम पजीर हो जाएंगी। सामान्य एक मुख्तसर तारुफ इस मजलिस में नशो नाले प्रोग्रामों के हवाले से। ये आकाशवाणी की उर्दू सर्विस है। मीडियम वेव 1071 किलो हर्ट्ज, मोबाइल ऐप न्यूज ऑन AIR और DD फ्री डिश पर हमारी नशियात का सिलसिला जारी है। हज के मौके पर लीजिए तकरीर सुनिए। वाजू है सफा मरवा की दुआएं, तहरीर डॉक्टर अब्दुल हई फारूकी की।
1: बिस्मिल्लाहिर्रहमानिर्रहीम। फरीज़े हज की अदायगी में मक्का मुकर्रमा को एक बुनियादी हैसियत हासिल है। ये वही शहर है जिसे अल्लाह के बरगुजीदा पैगंबर सैयदना इब्राहिम खलीलुल्लाह ने आबाद किया था और जनाब इस्माइल ने सुकूनत इख्तियार करके इसे रौनक बख्शी थी। यहीं पर खालिस अल्लाह की इबादत के लिए वो सबसे पहला घर बनाया गया था जिसे आज बैतुल्लाह शरीफ के नाम से पुकारा जाता है। इसकी फजीलत में चार चांद लगाने के लिए अल्लाह रब्बुल इज्जत ने इसको अपने आखिरी और महबूब पैगंबर सरवर अंबिया सल्लल्लाहु अलैहि वसल्लम का मौलद व मस्कन बनाया। आप यहीं पैदा हुए, यहीं बचपन गुजरा, जवानी आई और यहीं नबूवत का एजाज अता किया गया। इस शहर से आपको बेपनाह मोहब्बत थी और अगर हिजरत का हुक्म न दिया गया होता तो आप इस शहर को कभी न छोड़ते। तौहीद का मरकज और इस्लामी तालीमात का सरचश्मा होने के अलावा यहाँ न जाने कितनी बेशुमार अल्लाह की निशानियां हैं जो आज भी दिलों में तमानियत और ईमान की हरारत पैदा करने का जरिया हैं। हज के जितने भी अरकान हैं उनकी अपनी एक तारीख है और उनकी मखसूस फजीलतें हैं। रब कायनात ने अपने खलील सैयदना इब्राहिम के जरिए जो पैगाम हिदायत दुनिया में भेजा था और जिसकी तबलीग व इशाअत की खातिर खलील सादिक को तस्लीम व रजा और ईसार व कुर्बानी के जिन जिन मराहिल से गुजरना पड़ा था वो आमाल व अफ़ाल अल्लाह को ऐसे पसंद आए कि उन्हीं आमाल को आज हर हाजी इबादत के तौर पर दोहराता है। ये वही पैगाम हिदायत था जिसकी तकमील खातमुल्लंबिया हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जात अकदस के जरिए हुई। आपने हज्जतुल्वदा के मौके पर वही सब आमाल दोहराए थे जो चंद हजार साल पहले अल्लाह के खलील और उनके खानदान के अफराद ने वादी मक्का में अंजाम दिए थे। इस तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने रहती दुनिया तक के लिए इन वालेहाना आमाल को शरीयत इस्लामिया का एक अहम जुज बना दिया। हज के तमाम शायर और सारे मकामात मुकद्दसा ऐसे हैं जहां हर वक्त तजल्लियात इलाही का नुजूल होता रहता है। خواہ وہ کعبہ مکرمہ ہو یا حجر اسود، مقام ابراہیم ہو یا چاہے زمزم، حتیم ہو یا ملتزم، اور چاہے صفا و مروہ کی وہ مقدس پہاڑیاں ہوں جن کے درمیان ایک پیغمبر اولو العزم کی حرم محترم جناب حاجرہ نے اپنے اور اپنے شیرخوار بچے اسماعیل کی پیاس بجھانے کے لیے پانی کی تلاش میں نہایت بے تابی اور اضطراب کے عالم میں چکر لگائے تھے. اسماعیل علیہ السلام کو تنہا چھوڑ کر کبھی وہ صفا کی پہاڑی پر جاتی کہ شاید کہیں پانی کا سراغ ملے یا کوئی قافلہ نظر آئے تو اسے پانی لے کر آئیں، لیکن جب بچے کی تنہائی کا خیال آتا تو پھر جلدی سے لوٹ آتی، لیکن پیاس سے مجبور ہو کر پھر وہ مروہ کی پہاڑی پر اسی خیال کو لے کر چڑھتی، مگر بچے کا خیال آتے ہی پھر لوٹ آتی. اللہ کو اپنی اس برگزیدہ خاتون کی یہ مضطربانہ ادا کچھ ایسی پسند آئی کہ اس نے اپنے آخری نبی کے ذریعے اس عمل کو ایک اسلامی عبادت کا اہم حصہ بنا دیا. صفا اور مروہ کعبہ مکرمہ کے نزدیک دو پہاڑیاں تھیں جن کے درمیان آج سعی کی جاتی ہے. یہ سعی در حقیقت حضرت حاجرہ کے اسی عمل کی یادگار ہے. آج تعمیرات اور آبادی کی وجہ سے اب یہ پہاڑیوں کی شکل میں نہیں ہے، بلکہ علامتی طور پر تھوڑی سی بلندی باقی رکھی گئی ہے اور درمیان کے پورے فاصلے کو جسے مسا کہا جاتا ہے خوبصورت چھت ڈال کر ایک طویل دالان کی شکل میں کر دیا گیا ہے. انہیں پہاڑیوں کے متعلق قرآن مجید میں ارشاد ہوا ہے، ان الصفا والمروۃ من شعائر اللہ، یعنی صفا اور مروہ اللہ کی نشانیاں ہیں. حضور پاک کا ارشاد ہے کہ جس نے صفا اور مروہ کی سعی کی اس کو اللہ تعالیٰ پل صراط پر ثابت قدم رکھے گا. اسی طرح ایک دوسری روایت میں آیا ہے کہ صفا اور مروہ بہشت کے دو دروازے ہیں اور یہ دونوں دعاؤں کی قبولیت کے مقامات ہیں. حج اور عمرے کے طواف کے بعد سعی کی جاتی ہے. طریقہ یہ ہے کہ سعی کی نیت کرنے کے بعد باب الصفا سے نکل کر باہر آئیں تو صفا پہاڑی کی بلندی شروع ہو جاتی ہے. یہاں مناسب یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی اتباع میں یہ کلمات زبان سے ادا کر لیے جائیں، ابدو بما بدا اللہ بھی ان الصفا والمروۃ من شعائر اللہ. پھر صفا پر اتنی بلندی تک جائیں کہ جب آپ کعبے کی طرف رخ کریں تو وہ آپ کے سامنے ہو. اس موقع پر احادیث شریفہ میں مختلف دعائیں وارد ہوئی ہیں، ان میں سے جو یاد ہوں وہ پڑھیں یا پھر حضور پاک پر درود شریف پڑھ کر ان کلمات کو دہرائیں، اللہ اکبر اللہ اکبر اللہ اکبر وللہ الحمد، لا الہ الا اللہ وحدہ لا شریک لہ، لہ الملک ولہ الحمد یحیی ویمیت وہو علی کل شیء قدیر، لا الہ الا اللہ وحدہ انجز وعدہ ونصر عبدہ وعظم الاحزاب وحدہ. اب صفا سے اتر کر مروہ کی جانب روانہ ہوں. درمیان میں دوسرے رنگ کے دو ہرے رنگ کے ستون نظر آئیں گے جن کو میلین اخضرین کہتے ہیں. وہاں سے آپ ذرا اپنی رفتار تیز کر دیں. کچھ فاصلے پر ایسے ہی دو ستون اور ملیں گے جہاں سے پھر معمول کے مطابق چلنے لگیں. یہی وہ مقام ہے جہاں حضرت حاجرہ دوڑ کر چلی تھیں. اس درمیانی راستے کے لیے بھی آ حضور صلی اللہ علیہ وسلم سے ایک دعا منقول ہے، بہتر ہے کہ آپ بھی اسے پڑھیں، رب اغفر ورحم وتجاوز اما تعلم انک انت الاعز الاکرم، یعنی اے پروردگار بخش دے اور رحم فرما اور ہماری جو خطائیں تیرے علم میں ہیں ان سے درگزر فرما، تو بہت بڑا غالب بڑا طاقتور اور بڑا کریم ہے. اس موقع پر بعض علماء نے یہ دعا بھی پڑھنے کو لکھا ہے، اللہم اغفر لی ولوالدی وللمؤمنین والمؤمنات والمسلمین والمسلمات یا مجیب الدعوات، ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. اب آپ مروہ کی پہاڑی پر آ جائیں گے جہاں بھی یہاں بھی صفا کی طرح کعبے کی طرف رخ کر کے تکبیر و تحلیل اور درود شریف کے بعد وہی دعائیں پڑھیں جو آپ نے صفا پر پڑھی تھیں. اس طرح ایک چکر پورا ہو گیا. اسی طرح صفا اور مروہ کے درمیان سات چکر کرنے ہوتے ہیں جس کا آغاز صفا سے ہوتا ہے اور اختتام مروہ پر ہوتا ہے. سعی میں باوضو رہنا مستحب و مستحسن ہے. اس دوران میں حضور قلب کے ساتھ دعا اور مناجات میں لگے رہنا چاہیے. بلا ضرورت دنیاوی باتیں کرنا مکروہ ہے اور کسی ایسی چیز کی طرف متوجہ ہونا قیمتی اور قابل قدر گھڑیوں کو برباد کرنا ہے. حج کے دوران سارے مقامات مقدسہ دعاؤں کی مقبولیت کے خاص مراکز ہیں، جہاں آن حضرت صلی اللہ علیہ وسلم کے علاوہ نہ جانے کتنے پیغمبر